0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: दिस इज FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
1: सुनते रहिए FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
1: सुनते रहिए FM 101।
0: शुक्रिया आपने FM 101 ट्यून किया।
2: दिस इज FM 101।
3: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
4: आइए सामीन अब समाप्त फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
5: आज हम बयान करेंगे पारा है तीसरा सूरह आले इमरान है आयत मुबारका है 5 और 6। अऊज़ बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। इन्नल्लाह बेशक अल्लाह ताला ला यख्फी ला मैंने नहीं यख्फा यानी नहीं छुपी हुई अलैह उस पर शैम कोई भी चीज़ फिल अर्द दुनिया में ज़मीन में वला फिस समाए और आसमान वा मैंने और ला मैंने नहीं फी मैंने में फिस समाए और आसमान में कहीं उससे कोई ऐसी चीज़ नहीं जो उससे छुपी हुई हो। होल्लज़ी वही तो है जिसने युसव्विरुकुम जिसने तस्वीर बनाई किसकी तस्वीर बनाई फिल अरहाम रहम में पेट में औरतों के कैफा यशा जैसे चाहे ला इलाहा नहीं कोई माबूद अल्लाह के इल्ला सवाए उसके हुवल अज़ीज़ुल हकीम और वो बड़ा ज़बरदस्त हिकमत वाला है उसकी हिकमत को कोई नहीं पहचान सकता सदा। तो इसका तर्जमा पेश खिदमत बेशक अल्लाह पर कुछ छुपा नहीं ज़मीन में ना आसमान में ये वही है कि तुम्हारी तस्वीर बनाता है माओ के पेट में जैसी चाहे उसके सिवा किसी की इबादत नहीं इज्जत वाला हिकमत वाला वही अल्लाह है। तो इसकी शान नज़ूल इस तरह से है मर्द औरत गोरा काला खूबसूरत बदशकल वगैरह बुखारी और मुस्लिम की हदीस में है सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाया मादा पैदाइश माँ के पेट में 40 रोज़ जमा होता है फिर इतने ही दिन हल्का हल्का में यानी खून बस्ता की शक्ल में होता है फिर इतने ही दिन पाराए गोश्त की सूरत में रहता है फिर हदीसी में फरमाया फिर अल्लाह ताला एक फरिश्ता भेजता है जो उसका रिजक उसकी उम्र उसके अमल उसका अंजाम यानी दोस्ती होगा कि जन्नती होगा यहाँ तक नेक होगा कि बद होगा कितना खाएगा कितना पिएगा कितना जिएगा ये सारा अंजाम उसका क्या होगा यानी उसकी सआदत व उसकी शकावत लिखता है फिर उसमें रूह डालता है। तो उसकी कसम जिसके सिवा कोई माबूद नहीं आदमी जन्नतियों के से अमल करता रहता है हदीसी में है कि सारी उम्र आदमी जन्नतियों के जन्नतियों जैसा बना रहता है और अमल करता रहता है यहाँ तक कि उसमें और जन्नत में एक हाथ का फासला रह जाता है बल्कि इससे भी कम फ़र्क रह जाता है। तो किताब सबकत करती है यानी जो किताब में लिखा है कुरान मजीद में ये जी जाती है कैसे कि वो दोस्तियों में के लिए अमल करना शुरू कर देता है اس سے ایسے عمل سرزد ہونے شروع ہو جاتے ہیں کہ جیسے وہ اب دوزخ میں جائے گا. ہاں ایک دم اس کے چینج آ جاتی ہے اور دوزخیوں کے سے عمل کرتا ہے اسی پر اس کا خاتمہ ہو جاتا ہے. یعنی قرآن مجید سچا ہو جاتا ہے کہ قرآن مجید میں جو لکھا ہوا ہے کہ اس کے پیٹ میں ابھی وہ 3-4 ماہ کا ہی ہوتا ہے تو اس کے پیٹ میں اس کی ساری تقدیر ماتھے پہ لکھ دیتا ہے ہر چیز اس کی. اور یہ دوزخیوں کا کہ جنتی وہ بھی ثابت ہو جاتا ہے اس سے کتاب بہت ہی. تو اسی طرح سے اس کا خاتمہ ہو جاتا ہے اور وہ داخل جہنم ہوتا ہے. اور کوئی ایسا ہوتا ہے حدیث شریف ہے کہ دوزخیوں کے عمل سے ساری عمر جیتا رہتا ہے, ساری عمر دوزخیوں کے عمل کرتا رہے, یہاں تک کہ اس میں اور دوزخ میں ایک ہاتھ کا فرق رہ جاتا ہے. پھر کتاب قرآن مجید سبقت کرتی ہے اور اس کی زندگی کا نقشہ ایک دم سے بدلتا ہے اور وہ جنتیوں کے سے عمل کر دیں لگتا ہے. یعنی جنتیوں کے عبادات, تمام تعلیمات کی پابندی, اور اس کو سہارا اچھے لوگوں کا مل جاتا ہے. ایسے لوگ صراط الذین انعمت علیہم, کہ ایسے لوگ جنہوں نے نیک عمل کیے, جن پر اللہ کی نعمتیں نازل ہوئیں, ان کا اسے ساتھ مل جاتا ہے اور پھر زندگی کا نقشہ ہی بدل جاتا ہے ایک دم سے اور وہ جنتیوں کے سے عمل کرنے لگتا ہے. اسی پر اس کا خاتمہ ہوتا ہے اور وہ داخل جنت ہو جاتا ہے. اس طرح سے وہ جنت کے اندر وہ داخل ہو جاتا ہے. تو یہی اسی میں یہی ارشاد فرمایا کہ وہ لا الہ الا ہوا ہو العزیز الحکیم. وہ جو عزیز الحکیم ہے نا, اس میں بھی نصارہ کا رد ہے. جو حضرت عیسیٰ علیہ السلام و تسلیمات کو خدا کا بیٹا کہتے تھے اور ان کی عبادت کرتے تھے, انہیں بتایا کہ نہیں, یہ جو لا الہ الا ہوا ہو العزیز الحکیم ہے وہ ہے سب کچھ. ہاں حضرت عیسیٰ علیہ السلام نہیں ہے خدا کا بیٹا بلکہ اللہ ہی جو ہے عزیز الحکیم ہے. وآخر دعوانا ان الحمد للہ رب العالمین والصلاۃ والسلام علیکہ یا خاتم النبیین صدق اللہ علیہ.
6: اور مسلمانوں, نماز صحیح وقت پر ادا کرو, اس میں اللہ تعالیٰ نے روحانی اور جسمانی شفا رکھی ہے. اور دیکھو آپ اس میں فرقے نہ بنا لینا جیسے دوسری قوموں نے بنائے اور وہ تباہ ہو گئیں. اللہ تعالیٰ نے تمہارا نام قرآن مجید میں مسلمان رکھا ہے.
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے.
3: شکریہ, آپ نے ایف ایم 101 ٹیون کیا.
2: دس از ایف ایم 101. دس از ایف ایم 101.
7: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.

تمام تعریف ہے رب تعالیٰ کی ذات کے نام. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ریڈیو پاکستان ایف ایم 101 کے لاہور اسٹوڈیو سے میں ہوں آپ کے ساتھ آپ کا میزبان فرحان خان. اس امید اس دعا کے ساتھ آپ جہاں رہیں خوش رہیں, ہنستے مسکراتے رہیں. اگر آپ ریڈیو پاکستان ایف ایم 101 کے سنگ سنگ ہیں تو آپ کو بتاتے چلیں ایف ایم 101 انٹرنیشنل کی اس ٹرانسمیشن کو آپ سنتے ہیں لاہور سے, دا سٹی آف لو, داتا کی نگری سے. اس آواز کو پاکستان بھر میں سنا جاتا ہے. تمام سننے والوں کو, تمام چاہنے والوں کو دل کی گہرائیوں سے, من کی سچائیوں سے خوش آمدید کہتے ہیں. دل والوں کی بزم میں آپ تمام چاہنے والوں کو دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں. امید کرتے ہیں آپ سب لوگ ٹھیک ٹھاک ہوں گے. آپ سب کے لیے بہت سی دعائیں. جہاں رہیں خوش رہیں, ہنستے مسکراتے رہیں. سو جناب, ایک دفعہ پھر آپ کے ساتھ ہمارا آج کا ساتھ. 10:10 ہوئے جاتے ہیں. 2 اکتوبر 2026 کی خوبصورت سی رات دا لیٹ نائٹ شو وتھ فرحان خان میں اپنے دل کی باتیں لے کے ہم حاضر ہوتے ہیں. وہ باتیں جو ہمارے دل میں ہوتی ہیں, وہ باتیں جو ہم آپ سے کہنا چاہتے ہیں. سو جناب, آپ بھی اپنے دل کی بات دل والوں کی بزم میں کر سکتے ہیں. ہمیشہ کی طرح وہی بات کہ دل والوں کی بزم جو ہے محض ایک محفل نہیں بلکہ ایک احساس ہے. ایک ایسی دنیا جہاں جذبات کی قدر ہوتی ہے, جہاں محبت اپنی پوری شدت کے ساتھ سانس لیتی ہے, جہاں الفاظ دلوں کی زبان بولتے ہیں, اور یہ وہ جگہ ہے جہاں احساسات زخموں پہ مرہم بنتے ہیں, جہاں ہجر کی تڑپ کو سمجھا جاتا ہے اور وصل کی خوشبو مہکتی ہے. سو جناب, یہ بزم ان لوگوں کے لیے ہے جو دل کی سچائی پہ یقین رکھتے ہیں, جو دھڑکنوں کو زبان سمجھتے ہیں, اور جو وفا کو صرف ایک لفظ نہیں بلکہ عبادت سمجھتے ہیں. ویلکم ٹو دا دل والوں کی بزم. آپ کا ہمارا ساتھ ہوتا ہے اس شو میں شب کے 12 تک. ویسے مجھے آپ کا بہت انتظار رہتا ہے, پتہ نہیں کیوں. آپ کو بھی انتظار رہتا ہے. سامعین محترم, جمعے کے روز کا انتظار رہتا ہے اپنے سننے والوں کے ساتھ. پاکستان بھر میں اس آواز کو سنا جاتا ہے, اور یہ انتظار بھی بڑی عجیب چیز ہے. اتنی عجیب چیز ہے, انسان جس کا انتظار کرتا ہے, کبھی وہ شخص ہوتا ہے, کبھی کوئی خبر ہوتی ہے, کبھی کوئی خواب ہوتا ہے, اور کبھی صرف اپنے اندر کا ایک سکون ہوتا ہے. ہماری ساری زندگی کسی نہ کسی کے انتظار کرنے میں گزر جاتی ہے, اور سب سے مشکل کام مجھے نہ زندگی میں یقین جانے انتظار کرنا لگتا ہے. مگر شاید کبھی کبھی ہمیں یہ معلوم ہوتا ہے کہ جس لمحے کا ہمیں انتظار ہے وہی لمحہ زندگی اسی لمحے ہمارے ہاتھ سے گزر جاتی ہے, اور کبھی کبھی انتظار ہمیں کسی شخص تک نہیں بلکہ خود اپنی ذات تک پہنچا دیتا ہے. کیونکہ انتظار انسان کو خاموش کرتا ہے, اور خاموشی میں انسان پہلی مرتبہ اپنے آپ کو سن سکتا ہے, خود کی آواز, اور خود ہی کی آواز سن سکتا ہے. جیسا میں نے کہا کہ زندگی میں سب سے مشکل کام انتظار کرنا لگتا ہے, کبھی اچھے وقت کا انتظار, کبھی کسی اچھے لمحے کا انتظار, کسی اچھے پل کا انتظار, کسی اچھے سے انسان کا انتظار, کسی ایسے انسان کا انتظار کہ ہماری زندگی میں آئے اور زندگی بدل جائے. کیونکہ شاید جس دروازے کی طرف ہم دیکھ رہے ہوتے ہیں نا, ہماری نظر بڑی محدود ہوتی ہے, بہت محدود, کیونکہ ہمارے لیے بہت سے دروازے اللہ نے کھولے ہوتے ہیں. ہم اپنی محدود نظر سے اسی دروازے کو دیکھتے ہیں
उसी दरवाजे पे हमारी नज़र जमी होती है, वो बड़ा महदूद सा होता है। सो जनाब, 1111-0101 हमारे रابطے का नंबर है। 0422-1111-0101 पे आप हमें कॉल कर सकते हैं। और इसके साथ साथ आप लोग FM 101 के ऑफिशियल पेज पे, फेसबुक पेज पे हमारा साथ निभा सकते हैं। रेडियो पाकिस्तान FM 101 लाहौर के ऑफिशियल पेज पे आप हमारे साथ रह सकते हैं। 0422-1111-0101 हमारे रابطے का नंबर, जिस पे आप लोगों की कॉल्स को आज हम मौसूल करेंगे। और आज का शो जो है ना, इट इज़ समथिंग वेरी डिफरेंट। सो जनाब, आप हमारे साथ रहेंगे शब के 12 बजे तक। अपने दिल की बातें लेके हम हाज़िर होते हैं, और हमेशा कहते हैं कि दिल वालों की बज़ में आपसे बहुत सी ऐसी बातें होती हैं जो अधूरी रह जाती हैं, पता नहीं क्यों। वैसे कहते हैं बातों की खूबसूरती ये होती है कि बाज़ दफ़ा आप बहुत कुछ कहना चाहते हैं लेकिन कह नहीं पाते। कभी कभी आप किसी महफिल में होते हैं, किसी ऐसी जगह होते हैं जहाँ पे आपके चाहने वाले, आपके मोहब्बत वाले, आपके प्यार वाले आपके साथ होते हैं। आप उनको बहुत कुछ कहना चाहते हैं लेकिन कह नहीं पाते। आप बहुत कुछ सुनना चाहते हैं लेकिन सुन नहीं पाते। और कभी कभी ऐसा भी होता है कि हमारे दिल की बात जो होती है ना, हमारे दिल में ही रह जाती है। ऐसे पता नहीं, मेरा ये फ़लसफ़ा है हमेशा से कि जो दिल की बात है ना, वो दिल में नहीं रहनी चाहिए, उसको कह देना चाहिए किसी ना किसी अंदाज़ में। सो जनाब, आज के शो में हमारे साथ रहेंगे। और मैं शो का आगाज़ में आपको आज का शो के मौजू के हवाले से बताता चलूँ। प्लीज़, आज आज का जो मौजू है ना, दिस इज़ वेरी क्लोज़ टू माई हार्ट, मेरे दिल के बहुत करीब है। और मैं चाहूँगा कि हमारी ज़िंदगी में ना, हम सब की ज़िंदगी में यू नो कि हम अपनी ज़िंदगी में बहुत सी चीज़ें देखते हैं, बहुत से मामलात देखते हैं। कुछ ज़िंदगी में ऐसे ज़ख्म होते हैं जो जिस्म पे नहीं लगते, मगर अनफॉर्चुनेटली जो उसके जो निशान है ना, वो हमारी रूह तक चले जाते हैं। और वो कभी कभी किसी का एक जुमला भी हो सकता है, किसी की बेवफाई भी हो सकती है, किसी अपने की नाकदरी भी हो सकती है, और किसी दोस्त का धोखा भी हो सकता है, मे बी किसी रिश्ते में मिलने वाली जो बेएतबारी होती है वो भी हो सकती है। और फिर बरसों हम इन लम्हों को अपने अंदर संभाले होते हैं। किसी की चोट, किसी की तकलीफ़, किसी का ऐसा फिक्रा जो हमें बड़ा पिंच करता है, बड़ा तकलीफ़ देता है, बड़ा अजियत देता है। अच्छा, कभी कभी ऐसा होता है कि फिर वही बात, वही फिक्रा, वही जो चोट है, रात के आखिरी पहर में जब सारी दुनिया सो रही होती है ना, हमारे जहन में हम ख़ुद से वो मुकालमा करना शुरू कर देते हैं। जिन लोगों ने हमें तकलीफ़ पहुँचाई होती है, हम दिल ही दिल में अपने नो को जवाब देने लग पड़ जाते हैं और शिकायतें करते हैं, ख़ुद से ही बातें करना शुरू कर जाते हैं। और उस वक्त मतलब हम ये कहते हैं, काश मैं ऐसे कर देता या काश ऐसे हो जाता। यानी कि जिस शख्स ने हमें एक मरतबा तकलीफ़ पहुँचाई हो, कुछ ऐसा कह दिया हो या कर दिया हो, हम उसे अपनी यादों में बार बार बार बार मतलब कुछ ना कुछ सोच रहे होते हैं। वो एक तकलीफ़ में, एक कर्ब में, एक अजियत में हो जाते हैं। आज का जो मौजू है ना, ये बड़ा इम्पॉर्टेंट है। इसके ऊपर दुनिया में बड़ी तहकीक हो रही है और इस पर ख़ास तौर पर किताबें लिखी गई हैं। हमें तो खैर, हम बींग ए मुस्लिम, हमें पूरा निसाब मिल चुका हुआ है कि हमने अपनी ज़िंदगी में माफ़ कैसे करना है लोगों को और बर्दाश्त कैसे करना है, माफ़ कैसे करना है और बर्दाश्त कैसे करना है, ये हमारा आज का मौजू है। कि हम किसी की गलती को, किसी की दिए हुए दुख को, किसी की अजियत को, किसी के नागवार रवैये को, किसी के तल्ख लहजे को हमने कैसे माफ़ करना है और कैसे बर्दाश्त करना है। कहने में बड़ा आसान है लेकिन इसको इम्प्लीमेंट कैसे करना है अपनी ज़िंदगी में। यानी माफ़ करना किसी के लिए, किसी के जुल्म, किसी के ज़्यादती के बावजूद अपने दिल को साफ़ कैसे करना है, दिस इज़ वेरी इम्पोर्टेंट। आज का जो हमारा मौजू है, 0422-1111-0101
از اے ڈائلنگ نمبر جس پہ آپ ہمیں کال کر سکتے ہیں, پروگرام میں شامل ہو سکتے ہیں, اور اس کے ساتھ ساتھ آپ لوگ ہمارے ساتھ شامل ہو سکتے ہیں جناب. ایف ایم 101 کے آفیشیل پیج پہ آپ ہمیں کال کر سکتے ہیں کہ کسی کو معاف کر دینا اور برداشت کرنا ہم کیسے سیکھ سکتے ہیں. بہت مشکل, لیکن ہم نے کیسے اپنی زندگی میں اس کو امپلیمنٹ کرنا ہے. 0422111000 از اے ڈائلنگ نمبر. ابھی ایک ٹریک میں چلانے جا رہا ہوں اینڈ آئی جسٹ لو اٹ. ایز یو نو, آپ سب جانتے ہیں, شو کا آغاز کریں گے ہم اس خوبصورت سے ٹریک کے ساتھ, اور اپنے دل کی بات سنائیں گے, اپنا حال دل بیان کریں گے.